0: اہم رہی۔ مغربی ایشیا میں صورتحال اور بین الاقوامی امن و سلامتی سے متعلق معاملات پر بات چیت کی وجہ سے یہ واضح ہو گیا ہے کہ برکس اب مزید محض اقتصادی تعاون کا کوئی پلیٹ فارم نہیں ہے، بلکہ یہ عالمی سیاسی تناظر میں اس کے رول کی اہمیت میں اضافہ ہوتا جا رہا ہے۔ نیوز ڈیسک سے انکت کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اسلم بیگ۔
1: وزیر اعظم نریندر مودی نے نئی دلی میں برکس سربراہ میٹنگ سے الگ اعلیٰ سطح کی بہت سی دو طرفہ سرگرمیاں انجام دیں۔ پچھلے 3 دن میں جناب مودی نے سربراہان مملکت و حکومت کے ساتھ 15 میٹنگز کا انعقاد کیا۔ اس کے علاوہ انہوں نے بین الاقوامی اداروں کے عالمی رہنماؤں اور سربراہان کے ساتھ بھی بہت سی میٹنگیں کیں۔ ان میٹنگز سے دو طرفہ تعلقات کو مستحکم بنانے، باہمی مفاد کے معاملات پر بات چیت کرنے اور علاقائی اور عالمی ترقیات پر تبادلہ خیال کرنے کا ایک موقع فراہم ہوا۔ وزیر اعظم مودی نے آج قزاقستان، مصر، انڈونیشیا، فلپین، جنوبی افریقہ، بورنڈی، نائجیریا اور یوگانڈا کے رہنماؤں کے ساتھ دو طرفہ ملاقاتیں کیں۔ وزیر اعظم نے قزاقستان کے قاسم جمرت پرگیو سے ملاقات کی۔ دونوں رہنماؤں نے سیاست، تجارت، دفاع اور سلامتی، کنیکٹیوٹی، توانائی، اہم معدنیات، ابھرتی ہوئی ٹیکنالوجی، تخلیقی معیشت اور عوام سے عوام کے درمیان رشتوں سمیت بہت سے میدانوں میں تعاون کا جائزہ لیا۔ وزیر اعظم نے مصر کے صدر عبد الفتاح السیسی کے ساتھ بھی ایک میٹنگ کا انعقاد کیا۔ ایک سوشل میڈیا پوسٹ میں جناب مودی نے کہا کہ دونوں رہنماؤں نے مختلف معاملات، خاص طور پر علاقائی ترقیات اور بھارت مصر شراکت داری پر بات چیت کی۔ انڈونیشیا کے صدر پربوو سبیانتو کے ساتھ اپنی میٹنگ کے بارے میں جناب مودی نے کہا کہ دونوں ممالک بہت سے شعبوں میں اپنی شراکت داری کو مستحکم بنانے کا عمل جاری رکھیں گے۔ جناب مودی نے فلپینس کے صدر فرڈیننڈ آر مارکوس جونیئر کے ساتھ بھی بات چیت کی۔ انہوں نے قدرتی آفات کی صورت میں مضبوط بنیادی ڈھانچے کے لیے اتحاد میں شامل ہونے کے فلپینس کے فیصلے کا خیر مقدم کیا۔ جنوبی افریقہ کے صدر سیریل رامافوسا کے ساتھ اپنی میٹنگ کے دوران جناب مودی نے بھارت جنوبی افریقہ اہم شراکت داری کے پورے منظرنامے کا جائزہ لیا، جس میں بھارت اس SCU تجارتی سمجھوتا، کانکنی اور اہم معدنیات، بنیادی ڈھانچہ، خوراک کی یقینی فراہمی، ڈیجیٹل سرکاری بنیادی ڈھانچہ، ابھرتی ہوئی ٹیکنالوجی اور ہنرمندی شامل ہیں۔ برونڈو کے صدر ایوارست اندیش شیمے کے ساتھ اپنی ملاقات میں جناب مودی نے افریقی یونین کی صدر نشینی اختیار کرنے پر برندی کو مبارکباد دی۔ جناب مودی نے نائجیریا کے نائب صدر قاسم سٹیما سے بھی ملاقات کی۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے نئی دلی میں برکس سربراہ میٹنگ کے موقع پر سعودی عرب کے وزیر خارجہ شہزادہ فیصل بن فرحان آل سعود سے ملاقات کی۔ دونوں رہنماؤں نے علاقائی اور عالمی پیش رفت پر تبادلہ خیال کیا اور بھارت اور سعودی عرب کے درمیان باہمی تعاون کو مزید آگے بڑھانے پر بھی بات چیت کی۔ وزیر خزانہ نرملا سیتارمن نے آج نئی دلی میں برکس سربراہ میٹنگ کے موقع پر ازبکستان کے نائب وزیر اعظم اور وزیر اقتصادیات و مالیات جمشید کچکروف سے ملاقات کی۔ سوشل میڈیا پر ایک پوسٹ میں محترمہ سیتارمن نے کہا کہ ملاقات کے دوران دونوں فریقوں نے دو طرفہ اقتصادی اور مالیاتی تعاون کو مضبوط بنانے پر بات چیت کی اور باہمی دلچسپی کے امور پر تبادلہ خیال کیا۔ آیوش کے وزیر پرتاپ راؤ جادھو نے آج کہا ہے کہ نئی دلی اعلامیہ میں روایتی، تکمیلی اور لازمی دواؤں TCIM کی نشاندہی روایتی دواؤں کے شعبے میں عالمی تعاون کو مستحکم بنانے کی جانب اہم قدم ہے۔ وزیر موصوف نے ایک بیان میں خاص طور پر کہا ہے کہ برکس صحت ٹریک کے تحت TCIM سے متعلق برکس کا ماہرین کا مجوزہ ورکنگ گروپ رکن ملکوں کو ایک بامانی پلیٹ فارم فراہم کرے گا، جس پر ایک دوسرے کو معلومات فراہم کی جا سکے گی اور تحقیق اور شواہد پر مبنی جدید ترین نظریات کو مستحکم بنایا جا سکے گا۔ داخلی امور اور باہمی اور امداد باہمی کے مرکزی وزیر امت شاہ نے آج بھارت کی جواہرات اور زیورات کی صنعت سے کہا ہے کہ وہ اس بات کو یقینی بنائے کہ لیب میں تیار کیے گئے ہیروں کا پورا ایکو نظام اور مینوفیکچرنگ کا سلسلہ بھارت کے ہی ہاتھوں میں پختگی سے برقرار رہے۔ ممبئی میں جواہرات اور زیورات کے 52 اوارڈز کی تقریب سے خطاب کرتے ہوئے جناب شاہ نے کہا کہ لیب میں تیار کیے گئے ہیروں کی وجہ سے اب اس کی تجارت میں تبدیلی آ رہی ہے۔ انہوں نے کہا کہ لیب میں تیار کیے گئے ہیروں کی مارکیٹ امید ہے کہ اپنی گنجائش کے اعتبار سے موجودہ مارکیٹ کا تقریب 50 گنا ہو جائے گی۔ انہوں نے اسے بھارت کے لیے ایک بڑا موقع قرار دیا۔ وزیر موصوف نے کہا کہ بھارت کے پاس بنیادی ڈھانچہ، صلاحیتیں، احساس ہے اور کاروباری جذبہ اور صلاحیت موجود ہے جو اس موقع سے فائدہ اٹھانے کے لیے درکار ہے۔ زراعت اور کسانوں کی بہبود کے مرکزی وزیر شیوراج سنگھ چوہان نے آج نئی دلی میں کرشی وگیان کیندروں اور انڈین ایگریکلچرل ریسرچ انسٹیٹیوٹ میں کسانوں سے بات چیت کی۔ سوشل میڈیا پر ایک پوسٹ میں جناب چوہان نے کہا کہ حکومت کرشی وگیان کیندروں کو کسانوں کے مسائل کے حل کے لیے قابل اعتماد مراکز میں تبدیل کرنے پر کام کر رہی ہے۔ انہوں نے کہا کہ اس کا مقصد یہ یقینی بنانا ہے کہ کسانوں کو درست سائنسی مشورے ملیں اور انہیں مقامی سطح پر نئی ٹیکنالوجیز تک رسائی حاصل ہو۔ भारत गुजरात के शहर गांधीनगर में सर्कुलर मईशत के फोरम 2026 की मेजबानी करेगा। फोरम का इनेकाद इस महीने की 15 से 18 तारीख तक किया जाएगा। फोरम का मौजू है सर्कुलर मईशत, अवाम और खुशहाली के लिए तब्दीली। माहौलियात, जंगलात और आबो हवा की तब्दीली के मरकजी वजीर भूपेंद्र यादव गुजरात के वजीर आला भूपेंद्र पटेल के साथ मंगल को मुश्तरका तौर पर इस तकरीब का इफ्तिताह करेंगे। बिहार के सैलाब से मुतासर इलाकों में इमदाद और बचाव की कार्रवाइयां जंगी पैमाने पर जारी हैं। बिहार में 15 जिला में 48 लाख से ज्यादा अफराद सैलाब से मुतासर हुए हैं। पेश है एक रिपोर्ट।
2: अब तक 1251 इज्तमाई किचन के जरिए 88 लाख से ज्यादा अफराद को खाना फराहम किया जा रहा है। 13 इमदादी कैंपों में 12,000 से ज्यादा अफराद को खुराक और तिब्बी सहूलियात फराहम की जा रही हैं। कुदरती आफात की सूरत में बंदोबस्त के वजीर रतन सदा ने बताया कि सैलाब से मुतासर हर खानदान को 7,000 रुपए की इमदाद फराहम की जा रही है। तकरीबन 3,68,000 पॉलीथीन शीट्स, 65,400 खुश्क राशन के पैकेट्स और 1,400 तैयार खाने के पैकेट्स तकसीम किए गए हैं। मुतासर इलाकों में 1,688 कश्तियां काम कर रही हैं। मवेशियों के चारे की 12,844 क्विंटल से ज्यादा मकदार भी फराहम की गई है। इमदादी और बचाव की कार्रवाइयों में SDRF की 27 और NDRF की 10 टीमें मसरूफ अमल है। नदियों की सतह पर कड़ी नजर रखी जा रही है। सुल्तानगंज में गंगा नदी की आबी सतह कम हो रही है। कोसी, बूढ़ी गंडक, गंगा, पुनपुन, बागमती और घाघरा नदियां कई मकामात पर खतरे के निशान से ऊपर बह रही हैं। पटना से निधि श्री की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं मोहम्मद शहजाद।
1: भारतीय महकमे मौसमियात ने गुजरात में कल इंतहाई शदीद बारिश के लिए ऑरेंज अलर्ट जारी किया है। दिल्ली, हरियाणा, चंडीगढ़, पंजाब, मशरकी राजस्थान, आसाम और अरुणाचल प्रदेश में भी कल तेज बारिश का इम्कान है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। इंडोनेशिया में खराब मौसम के सबब आज जावा समंदर में एक जहाज के उलट जाने से हलाक होने वालों की तादाद बढ़कर 6 हो गई है, जिसमें 240 अफराद सवार थे। तकरीबन 130 मुसाफिर और अमले के अरकान अब भी लापता हैं। बचाव के काम में मसरूफ इंडोनेशियाई अहलकार ने बताया कि अब तक 107 अफराद को बचाया जा चुका है। यमन में ईरान के हिमायत याफ्ता हौसी बागियों ने पड़ोसी मुल्क सऊदी अरब पर नए हमलों का दावा किया है। ये पेशरफ्त ऐसे वक्त हुई है जब यमन की सऊदी हिमायत याफ्ता हुकूमत ने बहिरे अहमर के साहिली इलाकों में हौसियों की हालिया पेशकदमी को एक तशवीशनाक और तकलीफ देह सूरत हाल से ताबीर किया है। हॉकी में मर्दों और ख्वातीन की भारतीय टीमों ने आज चीन के मोकी शहर में जूनियर एशिया कप के खिताब जीत लिए हैं। मर्दों की भारतीय टीम ने फाइनल मुकाबले में आज जनूबी कोरिया को 4-1 से हराकर अपने खिताब का दिफा किया। इस जीत के साथ मर्दों की भारतीय टीम टूर्नामेंट की तारीख में लगातार 4 बार खिताब जीतने वाली पहली टीम बन गई है। इससे कबल टीम 2015, 2023 और 2024 में भी जूनियर एशिया कप का खिताब जीत चुकी है। भारतीय खातून टीम ने भी टूर्नामेंट का खिताब अपने नाम किया। टीम ने फाइनल मुकाबले में चीन को 1-0 से शिकस्त दी। भारत की जानिब से मैच का वाहिद गोल साइका चंद्रकांत माने 17वें मिनट में किया। खवातीन की क्रिकेट में दुबई में जारी खवातीन T20 एशिया कप के फाइनल में भारत ने दफाई चैंपियन श्रीलंका के खिलाफ अब से कुछ देर पहले तक 18 ओवर्स में 3 गेंद पर 3 विकेट पर 166 रन बना लिए थे। इससे कबल भारतीय कप्तान हरमनप्रीत कौर ने टॉस जीता और पहले बल्लेबाजी करने का फैसला किया। वहीं श्रीलंका भी सेमीफाइनल में पाकिस्तान को 4 विकेट से शिकस्त देने से पहले अपने तीनों ग्रुप में जीतकर फाइनल में पहुंची है। मर्दों की क्रिकेट में 3 मैचों की सीरीज के पहले T20 इंटरनेशनल मैच में अफगानिस्तान ने भारत के सामने जीत के लिए 157 रन का निशाना रखा है। अफगानिस्तान ने 8 विकेट पर 156 रन बनाए। इससे कबल भारतीय कप्तान श्रेयसी अय्यर ने टॉस जीतकर पहले गेंदबाजी का फैसला किया। भारत ने उभरते हुए बल्लेबाज वैभव सूर्यवंशी की जगह तजुर्बाकार संजू सैमसन को तरजीह दी है, जबकि चोट के बायस जसप्रीत बुमराह ने टीम में वापसी की है। आखिर में खास खबरें एक बार फिर। वज़ीर आज़म नरेंद्र मोदी ने कहा है कि ब्रिक्स मामलात के हल फराहम करने का एक ही को निज़ाम है। उन्होंने जोर देकर कहा है कि नई दिल्ली एलानिया के सभी फैसलों पर मुकर्रा वक्त के अंदर अमल दरामद किए जाने की ज़रूरत है। इसके साथ ही 18वीं ब्रिक्स सरबराह मीटिंग अख्तिताम को पहुंची। वज़ीर आज़म ने आलमी रहनुमाओं के साथ 15 दो तरफा मीटिंगें की। इसके साथ उन्होंने सरबराह मीटिंग से अलग बैनुल अक़वामी इदारों के सरबराहान के साथ भी अपनी सरगर्मियाँ जारी रखीं। वज़ीर दाखिला अमित शाह ने कहा है कि भारत का मकसद लैब में तैयार किए गए हीरे जवाहरात के शोबे में एक आलमी रहनुमा की हैसियत अख्तियार करना है। जावा समंदर में इंडोनेशिया का एक छोटा जहाज उलट जाने के हादसे में 6 अफराद हलाक और तकरीबन 130 लापता हो गए हैं। और हॉकी में भारत की मर्दों और खवातीन की टीमों ने चीन के शहर मोकी में जूनियर एशिया कप के खिताब हासिल किए हैं। इसी के साथ खबरों का ये बुलेटिन खत्म हुआ।